0: कोही पर्यो काले कार्तिक आठ गते हलतिर याले.
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
3: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो.
2: ए यति कुरामा नि के को टेन्सन लिएर होला? धोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ.
3: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र धोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्. विश्वास तपाईँको सेवा हाम्रो. हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि. सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली. फोन नम्बर 9846065102, 9864704480. पुनश शनिबार सेवा बन्द रहनेछ.
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली. नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्. सम्पर्क नम्बर 9805617350. साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि. हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ. सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350.
5: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई.
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
6: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई.
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी.
6: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ.
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग दमौली तनाव.
6: प्रोप्राइटर सुरेश पुरी. मोबाइल नम्बर 9856063444, 9856063456.
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ.
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि. स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म.
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ.
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ.
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्. त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस. सम्पर्क नम्बर 0655637115 र 9841120740.

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066373344।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: अनि तयो कागज केमे छिवा?
8: अ झिल्काई,

0: पर्सनल नम्बर ब्लक लै वधि
1: पर्सनल मोबाइल नम्बर मि उनीयो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: आ
1: चर चाहिँ तलि लल पर्दि
0: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफै न बैंक दे बिनि जानकारी पिल परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: फूलको आँखामा फूलै संसार
5: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
6: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
5: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9865414337
6: व्यास 3 प्रशासन चोक दमौली

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683
2: 9856343।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: हामीले अब राजनीतिक दलहरू राजनीतिक नेताहरू भनेर भनेको सोसियल साइन्सका चाहिँ अगुवाकर्ताहरू हुन्, विचारकहरू हुन्। त्यसकारणले विचारकहरूले, सोसियल साइन्सका विचारकहरूले यो विकासको गतिको नियमलाई ठिक ढङ्गले आत्मसाथीकरण गरेर अगाडि बढ्यो, त्यो स्वत प्रक्रिया अगाडि बढ्दै जान्छ, त्यो रूपान्तर हुने प्रक्रियामा अगाडि बढ्छ। त्यसलाई ठिक ढङ्गले आत्मसाथीकरण गर्न सकेन भने त्यो पक्षगामी अस्थायी रूपमा किन नहोस्, क्षणिक रूपमा किन नहोस्, त्यो पक्षगामी दिशातर्फ पनि जान्छ।
1: हस्, देव गुरुङजी, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। त्यो नेकपाका नेता देव गुरुङ आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग बहस र चर्चा गरिरहेका छौँ र विभिन्न बहसहरू जोडी पनि रहेका छौँ। यतिखेर नेकपाहरू फेरि एउटै मञ्चमा देखिएका छन्, नेपालका कम्युनिस्टहरू एउटै मञ्चमा देखिने बताइएको छ। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिन थालेका हुन्, तर उपेन्द्र यादवले आफू नजाने बताइसक्नु भएको एउटा परिस्थिति छ। फेरि के का लागि एकता, किन एकता भन्ने खालका विषय पनि जोडिएका छन्। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता अधिवक्ता मधु चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद सर, गुड मर्निङ।
1: चितवनमा त भद्रगोल गरेर आउनुभयो तपाईँहरू, किन व्यवस्थापन हुन सकेन? महाधिवेशन जुन ढङ्गले व्यवस्थित हुनुपर्ने थियो सकिएन नि त, तयारी पुगेन, यो के कारणले यस्तो भयो?
2: होइन, भद्रगोल पार्टीको तर्फबाट, आयोजकको तर्फबाट भएको भद्रगोल होइन। त्यो निर्वाचन आयोग जुन थियो, हाम्रो पार्टीको निर्वाचन आयोग, पार्टीको निर्वाचन आयोगको अलिकति कार्यक्षमतामा अभाव देखियो, त्यस कारणले गर्दाखेरि केही समय भद्रगोल हुन पुग्यो। त्यस्तो सोचे जस्तो बिग्रिहाल्ने स्थितिको भद्रगोल चाहिँ भएको होइन।
1: तर जुन ढङ्गले चाहिँ त्यहाँ व्यवस्थापन हुन सक्नुपर्ने थियो, केही समय लिएर आएका थिए त्यहाँ नेता कार्यकर्ताहरू, प्रतिनिधिहरू आफ्नो समयभित्र उनीहरूले चाहिँ मतदान गर्न समेत राम्रोसँग पाएनन्, होइन? अन्तिममा पदाधिकारी मतदान गर्दाखेरि त हेर्नुहोस् त, 44-45 सयजना प्रतिनिधिहरूमा जम्मा 1200ले मतदान गरेको, यस्तो पनि हुन्छ महाधिवेशनमा?
2: आवाज एकदम सानो आयो, मैले केही पनि सुनिनँ।
1: होइन, महाधिवेशनमा जुन ढङ्गको चाहिँ अन्तिममा पदाधिकारी चयनमा त महाधिवेशन प्रतिनिधि रोकिँदै भएन नि त, 1200ले गर्नुभयो होइन, 4500 महाधिवेशन प्रतिनिधिमा मतदान
2: होइन। यस्तो थियो, हामीले जम्मा 3 दिनको कार्यक्रम राखेको हो, 3 दिनको कार्यक्रम राखेको ठाउँमा कार्यक्रम धेरै अनावश्यक समय लम्बियो, जसको कारणले गर्दाखेरि कार्यकर्ताहरू अब आफ्नो जुन खर्च लिएर आउनु भएको थियो, खर्चविहीन पनि हुने अवस्था रह्यो, र खर्चविहीन हुने अवस्था रहँदै गर्दा एकातिर भने अर्कोतिर असारको बेला अहिले खेतीको चटारो, धान रोप्ने चटारो, हाम्रा प्रतिनिधि साथीहरूले पनि खेती गर्नुपर्ने हुन्छ, त्यो कुरोलाई केन्द्रीय निर्वाचन आयोगले बुझ्दिएन, जसको कारणले गर्दाखेरि उहाँहरू चाहिँ अब जति मत प्रतिनिधि मतको लागि प्रतिनिधि साथीहरू आउनु भएको थियो, पहिला पदाधिकारी भन्दा पनि सदस्यहरू छान्नै पनि कम संख्या नै मत खसेको हो, किन जति आउनु भएको थियो हाम्रो 4045 सय मतदाता चाहिँ प्रतिनिधि साथीहरू मतदाताको रूपमा आउनु भएको थियो, उहाँहरू सबै मत खसाल्नलाई बाट वञ्चित गरेर फर्काउनु पर्ने स्थिति रह्यो। र पछिल्लो पटक जुन पदाधिकारीको निर्वाचनको पनि कुरा रह्यो, पदाधिकारीको निर्वाचनको विषयमा पनि उहाँहरूले जुन तयारी अगाडि नै गर्नु पर्थ्यो, अगाडि नै तयारी नगरिदिएको कारणले गर्दाखेरि फेरि लम्बिनी देखिएर साथीहरू हिँडिदिनुभयो, जसको कारणले गर्दाखेरि चाहिँ पछिल्लो पटकको पदाधिकारी निर्वाचनमा कम मत खस्यो।
1: होइन, अल्गोरिदममा सक्रिय, सामाजिक सञ्जालमा सक्रिय, फेसबुकमा सक्रिय अनुहारहरू नै आउनुभयो नि त, होइन? नेतृत्वमा फेरि केन्द्रीय सदस्यदेखि लिएर हरेक ठाउँमा उहाँहरूकै चाहिँ हालिमुहाली रह्यो नि त चौलागाईजी।
2: होइन, अब यस्तो छ, केन्द्रीय निर्वाचनमा त हेर्नुहोस्, अब हुनुपर्ने नहुनुपर्ने सबै खालको क्रियाकलापहरू अब जो भयो भयो, सक्यो, त्यो भयो नभएको होइन, यो हरेक पार्टीहरूमा हामी देख्थ्यौँ, पुराना पार्टीहरूमा र त्यो नयाँ पार्टीमा पनि त्यो रोग सरेर आयो। अब यसले चाहिँ हामीलाई के गर्छ, त्यो नयाँ पार्टीमा सरेर आएको रोगले हामीलाई कतै अप्ठ्यारोमा पार्छ कि भन्ने हामीलाई चिन्ता चाहिँ छ, त्यो अवस्था देखियो होइन। र त्यहाँ जुन मेसिनको प्रयोग गरियो, त्यो मेसिनको विश्वसनीयतासँग पनि हामी सशङ्कित छौँ,
1: किनभने त्यहाँ मतदाता
2: होइन, त्यो विषयमा हामी सशङ्कित छौँ, आफै पनि सशङ्कित छु, किनभने हरेक प्रतिनिधि साथीहरू मेरै विषयमा पनि त्यहाँ आउनुहुने सबै प्रतिनिधि साथीहरू, जसले मत नदिएको भन्ने साथीहरू पनि मैले भेटेका थिइनँ, मलाई मत दिन्न भन्ने साथी पनि मैले भेटेको अवस्था थिएन, तर मेरो मत सङ्ख्या चाहिँ एकदम कम देखाइयो पछि त्यहाँ देखाउँदाखेरि। अब त्यो विषय हामीले मेसिनमा हेर्न पनि नपाउने, मतगणनाको बेलामा हामी बस्न पनि नपाउने, जो जो अनुहारहरू आउनुभयो अगाडिदेखि नै अनुहारहरू आउनुभयो, उहाँहरू नै निर्वाचनको सुरुदेखि अन्त्यसम्मको प्रक्रियामा रहनुभयो, हामीलाई काहीँ पनि त्यहाँ प्रक्रियामा सहभागी हुनलाई चाहिँ उहाँहरूले निर्वाचनका भित्री खेलहरूमा हामीलाई काहीँ पनि उहाँहरूले राख्नु भएन, उहाँहरूले भित्र के गर्नुभयो त्यो विषय हामीलाई केही जानकारी छैन हेर्नुहोस्। त्यसले गर्दाखेरि यस्तो परिस्थिति भयो, निर्वाचन भने त त्यो निर्वाचनसँग प्रतिस्पर्धीहरूलाई टाढा राखेर निर्वाचन आयोगका प्रतिनिधिहरूले मात्रै गर्ने काम हो नि। तर हाम्रो निर्वाचनमा भइदियो के भने हामीसँगै प्रतिस्पर्धा गर्ने हाम्रा केही नेतृत्व गणहरू डे वानदेखि नै उहाँहरू अन्तसम्म निर्वाचन सँगसँगै बस्नुभयो, सँगसँगै निर्वाचनका कार्यक्रमहरू गर्नुभयो र मेसिन सेटिङदेखि लिएर ती सम्पूर्ण कामहरूमा उहाँहरू आफै लाग्नुभयो र हामीलाई शङ्का छ कि राति उहाँहरूले ऊ गर्नुभयो निर्वाचनको चाहिँ प्रक्रिया सुरु गर्नुभयो, राति निर्वाचन प्रक्रिया सुरु गर्दाखेरि हामीले सुनेका छौँ एकजना प्रतिनिधिले तिनचोटि चारचोटिसम्म भोट हालेको भन्ने कुरा हामीले सुन्नमा आएको छ। अब यो के हो यसको यसको त्यहाँ चाहिँ अब सिसी क्यामेराहरू पनि छन् त्यहाँ, अब पार्टीले यो विषयमा छलफल गर्ला, विशेषतः म यो विषयमा चाहिँ मेरो आदरणीय पार्टी सभापति र मेरो आदरणीय वरिष्ठ नेताजीको ध्यान आकर्षण गराउन चाहन्छु, किनकि त्यहाँ अवयव भयो, त्यो अवयवको विषयमा अब अहिले बेलैमा नसच्याउने हो भने यो असन्तुष्टिको चाङले भोलि हामीलाई काहीँ न काहीँ समस्या पार्न सक्छ। त्यस कारणले गर्दाखेरि हामीले यो असन्तुष्टिलाई बेलैमा चाहिँ एड्रेस गर्नुपर्छ, म सभापतिज्यू र त्यस पछाडि वरिष्ठ नेताज्यूको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु।
1: अनि एउटा कुरा, धेरैले आफ्नो बढी मत आएको पराजित, कम मत आएको विजयी पनि भएको देखियो भन्ने कुरा आइरहेको छ, त्यो पनि हो मधुजी?
2: होइन, त्यो त्यो पनि बाहिर आएको छ, मलाई पनि टेलिफोनमा उहाँहरूले भन्नुहुन्थ्यो हामीलाई अघिल्लो दिन निर्वाचित भनेर घोषणा गरियो, मेरो मत यति हो र मभन्दा तल मत आएको साथीहरूलाई चाहिँ निर्वाचित घोषणा गरियो, यो के भएको हो भनेर उहाँले सोध्नुहुन्थ्यो, किनभने आफै निर्वाचनमा नभएको कारणले मैले यही भएको हो भनेर भन्न सक्ने अवस्था रहेन, उहाँहरूले मलाई पनि त्यो कुरो चाहिँ सेयर गर्नुभएको थियो।
1: कतै न कतै त्यहाँ बदमासी भएको छ भन्ने कुरामा तपाईँ क्लियर हुनुहुन्छ होइन महाधिवेशनमा?
2: होइन, म अब यस्तो छ, कतै न कतै बदमासी भएको छ भन्ने कुरा क्लियर भएको हुन्छु भन्नुभन्दा पनि पहिलो कुरा त के हो भने निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी साथीहरू डेवानदेखि बस्नुभयो भित्रै, निर्वाचन आयोगसँगै बस्नुभयो, निर्वाचनका सम्पूर्ण कामहरू गर्नलाई उहाँहरू आफै लागेर गर्नुभयो, किनभने निर्वाचन आयोगलाई मात्रै गर्ने काम हो नि त त्यो त, एउटा कुरा त्यो देखियो। अर्को कुरो चाहिँ निर्वाचन हेर्नुहोस् संसारमा काहीँ नभएको, हाम्रो सङ्घीय कानुनको विपरीत पनि निर्वाचन आयोगले के गर्यो भने स्थलगत रूपमा चाहिँ निर्वाचन समितिलाई तिमी मतदाता कायम गर र अनि त्यस पछाडि मतदान गराऊ भनेर पठायो र मतदान गराउने काम भयो, त्यो नै गलत भयो, किनभने निर्वाचन आयोगले पहिल्यै मतदाता कायम गर्नुपर्छ। जस्तो सङ्घीय निर्वाचनको म तपाईँलाई उदाहरण दिन्छु, हामी यसभन्दा अगाडि फागुन 21 निर्वाचन लड्दै गर्दा केन्द्रीय निर्वाचन आयोगले, नेपालको निर्वाचन आयोगले मतदाता नावली यो मितिदेखि यो मितिसम्म मतदाता नावली सङ्कलन गर्ने भनेर भन्यो, सङ्कलन गर्यो, त्यो मिति पछाडि बन्द गर्यो, त्यही मतदातालाई कायम गर्यो र मतदान अधिकृतहरूलाई पठायो, मतदान अधिकृतहरूले त्यही मतदाताहरूलाई मतदानमा सहभागी गराएर मतदान गराएको हो नि, कुनै मतदान अधिकृतले मतदान स्थलमा नै मतदाताहरूको नाम सङ्कलन गरेर मतदान गराएको हो र, तर त्यस्तो त होइन, हाम्रो पार्टीमा चाहिँ त्यो भयो, त्यो नै आपत्तिजनक भयो के।
1: तर व्यवस्थित ढङ्गले अलि राम्रो ढङ्गले पनि निर्वाचन गर्न सकिन्थ्यो, तर त्यसलाई चाहिँ अलिकति यो अपत्यारिलो खालको निर्वाचन भयो, धेरैले चाहिँ धेरै नेता कार्यकर्ताहरूले र सांसदहरूले हामीसँग पनि भन्नुभएको छ, त्यहाँ चाहिँ जुन किसिमको यो नो भोट सिस्टमको पनि धज्जी उडाइयो होइन, करिब करिब 64 जनालाई मतदान नगरिकन अगाडि त्यो मेसिन बढ्दै नबढ्ने यो ढङ्गले पनि त, यो पनि त लोकतन्त्रको एउटा राम्रो सुन्दर पक्ष होइन भन्ने खालको विषय पनि आएको थियो क्या, त्यो पनि हो?
2: होइन, यस्तो देखियो, त्यहाँ त कस्तो परिस्थिति देखियो भने मेरो प्रतिस्पर्धीलाई मैले भोट हाल्नुपर्ने परिस्थिति बनाइयो क्या, अनि नाम राख्दा पनि कस्तो गरिएर नाम राखियो भने अगाडि जस्तो मेरो दर्ता नम्बर 22 थियो, मैले सुरुमा नै दर्ता नम्बर 22 दर्ता गरेको थियो मेरो नाम, तर मेरो नाम लिएर गएर 64 हालियो, न त्यहाँ अल्फाबेटिकल्ली बनाएको छ, न चाहिँ त्यहाँ अन्य कुनै विधि पद्धतिहरू गोला प्रथाबाट छानिएको छ, न केही गरिएको छ, उहाँहरूले ऱ्यान्डमली के गरिदिनु भने जो जो आउनुपर्ने हो, जो जो अहिले आउनुभयो उहाँहरूको नाम चाहिँ माथिल्लो रुवाबाट सरर लाएर राखिदिनु भयो, त्यस पछाडि त्यो 10-20 भोट ल्याउने साथीहरूको नाम राखिदिनु भयो र हामी जो प्रतिस्पर्धी हौँ, वास्तविक प्रतिस्पर्धी हौँ उहाँहरूको, उहाँहरूको नाम हाम्रो नाम चाहिँ के गरियो भने उहाँको प्रतिस्पर्धीका बिचमा ल्याएर, उहाँ र हाम्रो हाम्रो बिचमा ल्याएर चाहिँ त्यो 10-20 भोट ल्याउने प्रतिनिधि साथीहरूको चाहिँ ऊ हालियो, नामहरू हालियो। त्यसले गर्दा मतदाताहरू केमा बाध्य भए भन्दा माथि हामीले सर र भोट हालेर त्यहाँ चाहिँ सार्नलाई एउटा स्कोर नपुर्याएसम्म सर्ने स्थिति रहेन, अनि मैले नहाल्नुपर्ने मान्छेलाई पनि हाल्नुपर्ने बाध्यता अवस्था सिर्जना गरियो, जसको कारणले गर्दाखेरि हाम्रा नाम चाहिँ तल परे, बिचमा उहाँहरूको नाम माथि हालिदियो, बिचमा 10-20 भोटको राखियो। ती 10-20 भोट ल्याउने साथीहरूको हकमा चाहिँ के भयो भन्दा उहाँहरूले 1,000-1,500 भोट कसैले कसैले चाहिँ 700-800 मत ल्याउनु पर्ने स्थिति सिर्जना गरियो क्या। त्यो किन त्यसो गरियो भन्दा हामीलाई कटाउने अनि हाम्रो मत घटाउने र आफूलाई चाहिँ पठाउने वातावरण सिर्जना गरियो कि। भोटिङमा पनि सेटिङ गर्दाखेरि त्यो मेसिनमा पनि त्यो ढङ्गले सेटिङ गरियो। अब मैले सुन्न आएको त अझ कतिसम्म छ भने त्यो मेसिनले मात्रै जम्पिङ गराएको भन्ने पनि सुन्न आएको छ। अब यो त भोटिङ मेसिनसँग पनि हामीले चाहिँ त्यो ओनर को हो त्यसको विषयमा पनि सोच्नुपर्ने विषय आएको छ क्या। यो विषय
1: कहाँबाट आएको थियो त्यो भोटिङ मेसिन चाहिँ?
2: यो भोटिङ मेसिन नेपालकै हो जस्तो लाग्छ मलाई, होइन? यो यसभन्दा अगाडि पनि उद्योग वाणिज्य सङ्घको निर्वाचनमा पनि यो खालको खेल चाहिँ यही भोटिङ मेसिन मार्फत गरिएको थियो भन्ने कुरा पनि साथीहरूले त्यहाँ गाइगाई कुरा गर्दै हुनुहुन्थ्यो, होइन? मात्रै के हो भने सोचेर अगाडि बढ्नुको विकल्प छैन। मैले अघि नै भने सोचेर
1: मत जम गरायो भन्नुभयो, के भन्न खोज्नु भएको?
2: होइन, यस्तो तपाईँको जस्तो हाम्रो मत परिणामलाई तलमाथि पारियो भन्ने शङ्का छ क्या हामीलाई, किन हामीलाई मेसिन हेर्न पनि दिएको छैन, मेसिन सेटिङका बेलामा पनि हाम्रा प्रतिनिधिहरू राखिएको छैन, अनि मतदान सुरु गर्नुभन्दा अगाडि हाम्रा प्रतिनिधिहरू सबैलाई देखाउनु पर्थ्यो नि त। हामी त उम्मेदवार हो नि त, हामी उम्मेदवारहरूलाई देखाउनु पर्थ्यो नि त। उहाँहरूले त्यो पनि गर्नु भएन कि, एकाएक लानुभयो, सेट भयो मेसिन भन्नुभयो, त्यस पछाडि मत चाहिँ उहाँहरूले भटाभट लिएर गएर मत खसाल्न सुरु
1: गर्नुभयो
2: रहेछ भन्ने कुरा लाग्यो हामीलाई। अब यही कुरा मान्नुहोस्, अब जे भयो भयो, सक्यो, अब सचिएर बढ्नुको विकल्प छैन। हेर्नुहोस्,
1: होइन, अब यो यदि गलत भएको हो भने त नयाँ राजनीतिक दल, नयाँ पार्टी, होइन, नयाँ ढङ्गले अगाडि बढ्ने पार्टी, भोलि यसको विषयमा त छानबिन हुनु पर्ला नि त, होइन?
2: होइन, छानबिनको विषय त आन्तरिक रूपमा हुन्छ नै हेर्ने यो विषय, होइन? छानबिन यो विषय गर्नै पर्छ। अब छानबिनको विषय कति आवाज सुन्छ पार्टीले हेरौँ, हामीले आवाज उठाइरहेछौँ। यो गलत भोती भोटिङ मेसिनहरूका विषय पनि छानबिन गर्नु पर्यो। सेटिङ गर्दाखेरिका ती सिसी क्यामेराहरू पनि भित्र निर्वाचन आयोग बसेको ठाउँदेखि लिएर निर्वाचन स्थलसम्मका सिसी क्यामेराहरू पनि चेकिङ गर्नुपर्ने अवस्था छ त्यहाँको, होइन? अब अहिले यो मैले भन्दै गर्दा ती सिसी क्यामेराहरूमा मुसाले तार काटेको अवस्था पनि हुनसक्छ। हेर्नुहोस्, अब यसका धेरै कुराहरू छन्। अब जे भयो सक्यो, अब मात्रै के हो भने करेक्सन गरेर अगाडि बढ्नुपर्छ। र मेरो हम्बल्ली रिक्वेस्ट चाहिँ मेरो पार्टी सभापति र वरिष्ठ नेताज्यूलाई के हो भने यो विषयलाई गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने छ। त्यस कारणले उहाँहरूको चाहिँ म ध्यान आकर्षण गराउन चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मधु चौलागाईजी, नमस्कार।
2: समय दिनुभयो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधुकुमार चौलागाई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु, नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Radio NRN 99.1 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: क्योंदी ATM, मोबाइल दे, इंटरनेट बैंकिंग के गोप्य विवरण आरी खाई बिले तो ही माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तानी सतर्क ताना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

किसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: आहा कस्तो राम्रो रङ्गरो गन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98 560 27 19
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
4: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
4: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
4: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0%

0: प्रतिशत ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखोल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858007000,
1: 9846040344।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागु हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
11: हिमस्टार फर अ कम्प्लिट होम।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
4: 9856343234।
0: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
0: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 9828280080, 9815104549।
5: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9806015332।
8: समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको, जान्छौ नि है?

दुविधा पारेर हिँडेछु, कापी कि ताप गाएरै किनेछु, बुझ्यौ?

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9842-00061, 9862-63-73-344।
10: फुलको आँखामा फुलै संसार,
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: ब्यास 3 प्रशासन चोक, दमौली।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: यस 3K इंटरटेनमेंट प्रस्तुत गर्दछ।

सिटिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805641437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848848, 9846554595 र 9846011818।
3: अनि तयो कागज के मेछि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लै वधि?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
3: अनि बैङ्करी?
4: बैङ्करी?
3: अँ
4: चर्चै तली लालपर्दी
3: चम लालपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाइ भिस आफै न ब्याङ्क दे पनि जानकारी पिल परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तन ठगी तप दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
13: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: समिच्यो चौदह क्यामे बौधे लोटी पर्दी रो बैंगाई ने विवरण पी विषय मुई खाता खै हम्रो
3: खै खै बहु कोई लोटरी भर दिलवा
4: आंगी समझो लोटरी पर दिम छामताई गुदी
3: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसे खाई मई विश्वास आनन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
5: सतर्कता ना ठग दिव दे क्या बोलते ना
6: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
9: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
8: 9058500700
9: 9846040344
10: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
11: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
10: हिंसा सहेर नबसौँ विभेद मुक्त समाज निर्माणमा जुटौँ
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: सूचना सूचना सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
5: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
3: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

बेसमा इरानी मिसाइलको वर्षा, भेनेजुएला भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1430 पुग्यो, 51,700 बेपत्ता। र विश्वकपमा सम्म चरणका खेल समाप्त, भोलिदेखि नकआउट चरण सुरु हुँदै इटालीमा सुनमाया बुढाले जितिन 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, 13 वर्ष पुरानो रेकर्ड तोड्न सफल।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठकमा विपक्षीहरू उठेर विरोध गरेका छन्। संसद भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक शुरू गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आआफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन्। हिमाली सांसद पुष्प कडेलले पार्टीको उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल कुरियाईको माग गरेका छन् भने उनले गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित भएको बताएका छन्। पौडेल बेकसुर रहेको उनले बताएका छन्। त्यस्तै नेपाली कांग्रेसले संसदमा गरिएका प्रश्नको जवाब प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा दिएर नहुने टिप्पणी गरेको छ। कांग्रेस सांसद रोनुका काउचारे प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रहित, कूटनीतिक मर्यादा र संसद सहित आफ्नो पदीय सम्मानभन्दा प्रतिपक्षीलाई जवाब दिने विषयमा मात्र हेरेको आरोप लगाएकी छन्। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, प्रचण्ड र माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यतामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जन नेता मदन भण्डारी विषयको कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, चलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलागाईले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता र पूर्व नियोजित सेटिङ भएको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै सांसद चौलागाईले पार्टीको निर्वाचन आयोगसँग व्यवस्थापकीय अनुभवको चरम कमी देखिएको र निर्वाचनमा अनेकौं भित्री खेलहरू खेलिएको सनसनीपूर्ण खुलासा गर्नुभएको हो। सांसद चौलागाईका अनुसार निर्वाचन प्रक्रियालाई नियोजित रूपमा रातिको समयमा गरिएको थियो। मतदानका क्रममा चरम लापरवाही भएको दावी गर्दै उहाँले एकै व्यक्तिले 4-5 पटकसम्म भोट हालेको समेत फेला परेको बताउनुभयो। निर्वाचन आयोगले स्थलगत रूपमै उम्मेद्वारहरूलाई मतदान स्थलमा मतदाता संकलन गर्न लगाएर निर्वाचन गराएको भन्दै उहाँले सिंगो प्रक्रियाप्रति गम्भीर संशय समेत व्यक्त गर्नुभयो। भोटिङ सिस्टममा प्राविधिक त्रुटि राखिएको र उम्मेद्वारले आफ्नै प्रतिस्पर्धीलाई समेत भोट हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको उहाँको आरोप थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ दुई प्लस दुई वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष समाप्त हुन अब 19 दिन मात्र बाँकी रहँदा सरकारले राजस्व संकलनमा वार्षिक लक्ष्यको 75.17% मात्र लक्ष्य हासिल गरेको छ। लक्ष्य पूरा गर्न बाँकी अवधिमा दैनिक करिब 19,34 करोड़ रूपियाँ राजस्व उठाउनुपर्ने चुनौती सरकार सामु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले 11,12,48,46,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 14,80,00,000 रूपियाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो। यस अनुसार लक्ष्य पूरा गर्न अब 3,67,51,00,000,000 रूपियाँ थप संकलन गर्नुपर्ने अवस्था छ। पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण शुरू भएको छ। यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण भएको थियो। भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको प्रस्तुतिकरण र अन्तर्वार्ता सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। आठवटै विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समयमै पूर्णता पाउने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका हजारौं मुद्दा तथा अनुसन्धानका फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्यलाई वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो तथा विभागकी महानिर्देशक मीरा आचार्यको नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी फाइलहरूको खोजी व्यवस्थापन र अभिलेखीकरणको काम अघि बढ़ाइएको विभागले जनाएको छ। विक्रमसम्म 2042 सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभाग मार्फत वैदेशिक रोजगार सम्बन्धी कार्य शुरू भएको थियो। त्यसपछि विक्रमसम्म 2056 सालमा श्रम तथा रोजगार प्रवर्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका गुनासा तथा उजुरी तर्ता हुने क्रम बढ़ेको थियो।

0: प्राप्त गर्दै ग्रीन जोनमा यथावत रहिरहन सफल भएको हो। भरतपुर अस्पताल प्रथम हुँदा बीबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्कसहित तेस्रो भएका छन् भने बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, ड्युटी रोस्टर, सरसफाई, औषधि, जनशक्तिको अवस्था आदि कुरालाई मध्यनजर गरेर यो र्याङ्किङ गरिएको हो। गाड़ी दुर्घटनामा प्युठानको स्वर्गदारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको मृत्यु भएको छ। शनिबार बेलुकी पाउने 5 बजेतिर उपमेयर मगरले चलाएको लु प्रश्ने 100016008 नम्बरको गाड़ी स्वर्गद्वारी 2 बाङ्गेशालामा झण्डै 400 मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो। दुर्घटनाबाट उद्धार गरी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री पठाइएकोमा राति 9:20 बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्डले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त

आक्रमण गरेको जनाएको हो। इरानले भने शनिबार करिब 4:30 बजे एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेल भाग ट्याङ्करलाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ। यता इरानको खाताम अल अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अल फिकारले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकालाई कड़ा चेतावनी दिएका छन्। यसैबीच बहराइनले पनि शनिबार इरानमाथि आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ। यो घटनाक्रम पश्चिम एसियामा हालैको द्वन्द अन्त्य गर्न गरिएको युद्धविराम लागू भएपछि अमेरिका र इरानबीच पहिलोपटक प्रत्यक्ष सैन्य आक्रमण आदान प्रदान भएको केही घण्टापछि सार्वजनिक भएको हो। त्यस्तै दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा 1,430 पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुगेका नागरिकहरूलाई जीवित्य उद्धार गर्ने समय निकै ढिलाइ भएको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार राजधानी कारकास नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा धावन मार्ग पुनः सञ्चालनमा आएको छ। यसअघि विमानस्थल बन्द हुँदा राहत सामग्री ढुवानीमा ठूलो बाधा पुगेको थियो। रनवे खुलेसँगै विभिन्न देशहरूबाट आउने मानवीय सहायता सामग्री र विशेष खोजी तथा उद्धार टोलीहरू मैदानमा खटिएका छन्। दशकौंदेखि जर्जर बनेको भेनेजुएलाको स्वास्थ्य प्रणालीका कारण अहिले स्थानीय अस्पतालहरू घाइतेहरूको उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन्। अब खेल खबर। फिफा विश्वकप 2026 को सम्मो चरणका सबै खेलहरू उत्साहजनक रूपमा समाप्त भइसकेकै नकआउट चरण अर्थात राउण्ड अफ 32 को ऐतिहासिक समीकरण पूर्ण रूपमा टुङ्गो लागेको छ। इतिहासमै पहिलो पटक 48 टोलीहरू सहभागी गराएर आयोजना गरिएको यस विस्तारित विश्वकप प्रतियोगितामा कुल 12 समूहबाट तीव्र प्रतिस्पर्धाका बीच उत्कृष्ट 32 टोलीहरू अघिल्लो चरणमा प्रवेश गर्न सफल भएका छन्। त्यस्तै नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ला स्पोर्टिभाल लावा रेडो अल्ट्रा ट्रेल प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन्। इटालीको कोटिना द अम्पाजेको आयोजित 120 किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले 13:33:01 निर्धारित दूरी पार गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन्। प्रतियोगिता आयोजकले सामाजिक सञ्जाल मार्फत सुनमायालाई ला स्पोर्टिभा लावा रेडो अल्ट्रा ट्रेल 120 को नयाँ क्वीन घोषणा गरेको छ। साथै उनको सन्तुलित र रणनीतिक दौड़को प्रशंसा गरिएको छ। आयोजकले सुनमायाले कोटिना त अम्बाजेको इतिहास रच्दै 13 वर्ष पुरानो कोर्स रेकर्ड तोडेको समेत उल्लेख गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसद बैठकमा विपक्षी दलहरूको विरोध, एमालेद्वारा विष्णु पौडेलको रिहाईको माग, प्रधानमन्त्रीले संसदमा दिने जवाब महाधिवेशनमा दिएर नहुने काँग्रेसको टिप्पणी, आज मदन भण्डारीको 75 जन्म जयन्ती, ओली प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्दै राष्ट्रपा महाधिवेशनमा गम्भीर अनियमितता र सेटिङ भएको सांसद चौलागाईको सनसनीपूर्ण खुलासा, आर्थिक वर्षको अन्त्यमा 11 खर्ब 12 अर्ब राजस्व संकलन, लक्ष्य भेट्न अझै 3.5 खर्ब बढी अपुग, विश्वविद्यालयका उपकुलपति छनौटका लागि अन्तर्वार्ता जारी, 25 वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका फाइल खोजेर डिजिटलाइज गर्ने सरकारको तयारी, देशका संघीय अस्पताल मध्ये भरतपुर अस्पताल उत्कृष्ट, गाडी दुर्घटनामा प्युठान स्वर्गद्वारीका उपमेयर मिनराज राणा मगरको मृत्यु, फेरि बल्झियो मध्य पूर्व द्वन्द, अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण, कुवेत र बहराइनका सैन्य बेसमा इरानी मिसाइलको वर्षा, भेनेजुएला भूकम्पमा परिमृत्यु हुनेको संख्या 1430 पुग्यो, 51,700 बेपत्ता। र विश्वकपमा सम्मो चरणका खेल समाप्त, भोलिदेखि नकआउट चरण शुरू हुँदै इटालीमा सुनमाया बुढाले जितिन 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, 13 वर्ष पुरानो रेकर्ड तोड्न सफल। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com इटालीमा सुनमाया बुढाले जितिन 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, 13 वर्ष पुरानो रेकर्ड तोड्न सफल। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: धन्यवाद. मैले अस्ति पनि राखेको थिएँ, किनभने हुन त कति संशोधन गर्नु भन्ने, तर यसको जवाफ कसले दिने? जवाफ दिइसक्नु भएको छ, तर पनि जनतालाई चित्त बुझेको छैन. तसर्थ म पुनः म आग्रह गर्न चाहन्छु, यस आर्थिक विधेयकको 15 विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई शिक्षण शुल्क बापत विदेशी मुद्रा सतहीमा 3% लगाएर असुल उपर गर्ने भन्ने कुरा पनि हटाउने, सकेसम्म निशुल्क गर्ने, नभएमा मिनिमम 1% झार्ने. नम्बर 16 नियम 16 चाहिँ शिक्षा समता शुल्कको बारेमा पनि मैले अस्ति भनिसकेको छु. विद्यालयहरूलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय भौतिक पूर्वाधार युक्त बनाएमा सबैजना गर्वका साथ सामुदायिक विद्यालयमा पढ्न जान आतुर हुनेछन्, न कि बाध्य बनाएर सरकारीमा पठाएर निजीमा पठाएर त्यहाँबाट फेरि समता शुल्क लगाउने. यो हटाउन पनि म माग गर्न चाहन्छु. त्यस्तै गरी नियम 17 स्वास्थ्य समता शुल्क अन्तर्गत मैले त्यति बेला पनि मैले सोधिसकेको छु, कृपया आदरणीय प्रतिनिधि सभा सदस्य साथीहरू एकचोटि प्लिज प्लिज नमस्कार गरेर म 10 औँला जोडेर रिक्वेस्ट गर्न चाहन्छु. यहाँहरू एकचोटि कृपया सरकारी हस्पिटलमा गएर अनुगमन गर्नुहोस्, कृपया 2 बजे जानुहोस्, 3 बजे जानुहोस्, 5 बजे जानुहोस्, 8 बजे जानुहोस्, दिउँसो जानुहोस्, एकचोटि अनुगमन गर्नुहोस् अनि हृदयमा छातीमा हात राखेर निर्णय गर्नुहोला कि यो समता शुल्क शिक्षामा लगाउने ठिक हो कि होइन भनेर, अनि बल्ल निर्णय गर्नुहोला भनेर म रिक्वेस्ट गर्न चाहन्छु. किनभने म आफै गएको छु, भोगेको छु, किनभने सरकारीको डाक्टरहरूको दरबन्दी नै पुगेको छैन सरकारी हस्पिटलहरूमा. बिहानदेखि लाइन बस्नुपर्ने अनि दिनभरि 2-3 दिन लागेर उपचार गर्न जान कसलाई मनपर्छ? बाध्य भएर समय बचतको लागि पनि त सरकारीमा निजीमा जान्छ होला नि त. निजीमा गएपछि पनि फेरि सम्पूर्ण शुल्कमा 3% फेरि समता शुल्क लगाउने भनेको कुरा यो चाहिँ स्वीकार्य छैन. जनतालाई मैले जनताको आवाज बोलिरहेको छु यहाँ, यो स्वीकार्य छैन. यहाँ एकातिर कर्मचारीहरूलाई 10 लाखसम्म कर छुट गर्ने भनेर जुन ललिपप देखाए जस्तो देखाएको छ, के सोच्नुहोस् कि 3 करोड जनता सबै सरकारी कर्मचारी जाहिर खाने तलब खाने मान्छेहरू हो. 10 लाख तलबसम्म छुट गरेको छु, त्यसैले उपचार निजीमा जाँदा चाहिँ फेरि समता शुल्क लाग्नुपर्छ भनेर जुन यहाँ भाष्य बनाएको छ, तसर्थ सबैजना सरकारी हस्पिटलमा गएर उपचार गर्न गर्वका साथ जानुहुनेछ. म सुझाव पनि दिन चाहन्छु, कृपया कृपया अर्थमन्त्रीज्यू सरकारी अस्पतालहरूमा डाक्टरहरूको दरबन्दी बनाउनुहोस् कृपया, अनि औषधि दिने ठाउँमा दिनभरि लाइन बसेर त्यो बिमाको औषधि बापत दिनलाई कति दुःख छ त्यो पनि बुझेर त्यहाँ चाहिँ मानिसहरू पुग्दैन, दरबन्दी पुग्दैन भने दरबन्दी थप्नु पऱ्यो, एमआरआई मिसिन राख्नु पऱ्यो, एमआरआई नभएर चर्को मूल्य तिरेर अन्य बाध्य भएर सरकारीमा जाने पनि अन्त गर्नको लागि म पुनः एकचोटि यो स्वास्थ्यमा समता शुल्क लगाउने गैर वैज्ञानिक छ, यो जनताको हितको विपरीत छ भन्ने त्यो हटाउनु हुन माग गर्दछु. धन्यवाद. जय नेपाल.
2: माननीय सदस्यहरू, अब संशोधनकर्ता माननीय सदस्य पुष्पराज कणेललाई आफ्नो संशोधनहरू प्रस्तुत गर्दै छलफलमा भाग लिन समय दिन्छु. समय 5 मिनट.

सामान्य सभामुख ज्यू, सबभन्दा पहिले म माननीय अर्थमन्त्री ज्यूलाई र सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी टिमलाई महाधिवेशन सम्पन्न गरेकोमा बधाई दिन चाहन्छु। अर्थमन्त्री ज्यूलाई उपाध्यक्ष झन्डै निर्विरोध जस्तै हुनुभएर निर्वाचित हुनुभएकोमा बधाई दिन चाहन्छु। र केही कुरा यो आर्थिक विधेयकका सन्दर्भमा केही कुराहरू राख्न चाहन्छु। मैले पटक पटक उठाउँदै पनि आएको छु र अहिले चाहिँ यो दफाहरूमा केन्द्रित भएर म केही कुरा राख्न चाहन्छु। दफा 27 यो जेएनजी आन्दोलनको क्रममा भएको निजी क्षेत्रको जुन नोक्सान छ त्यो नोक्सानमा बिमा सर्वेहरूले देखाएको रकमको 50% चाहिँ छुट दिने भन्सार भनेर भनेर छ, त्यो 100% गर्नुपर्छ भन्ने मेरो भनाइ छ। दफा 35 भन्सार छुटको व्यवस्था गरिएको छ, अर्को सरकारले चाह्यो भने भन्सार छुट दिन सक्ने भन्ने। यो आर्थिक विधेयकको दफा 18 छुट दिन सक्ने, बढाउन सक्ने, करका दर कम गर्न सक्ने यी कुराहरू राखिएको छ। त्यस कारणले मलाई यो दफा नै आवश्यक पर्दैन भन्ने लाग्छ मलाई। त्यस्तै गरी दफा 42 आवश्यक पर्दैन भन्ने मेरो भनाइ छ। यो दफा 42 चाहिँ पनिरको बकौता भ्याट चाहिँ छुट दिने भन्ने राखेको छ। अब यो पनिरदेखि लिएर दहीदेखि लिएर भटमासदेखि लिएर के कुराहरू राख्ने, त्यो यो एउटा दफा कतैतिर चाहिँ सानो कुराले त्यो छुट दिँदा हुन्छ भन्ने म ठान्दछु। दफा 55 कुरो मैले पहिला पनि उठाएको थिएँ, म फेरि पनि के राख्न चाहन्छु भने यहाँ दफा 55 चाहिँ यो संसदको अधिकारलाई नै कार्यपालिकाले आफ्नो हातमा लिने व्यवस्था गरेको छ। सामान्यतया करको दर घटाउने, छुट दिने आदि विषय कार्यपालिकाले संसदले अधिकार दिन्छ। यसमा नयाँ कर लगाउने कुराहरू पनि छ। नयाँ कर लगाउने कुरो चाहिँ संसदले दिन मिल्दैन भन्ने मेरो आफ्नो व्यक्तिगत ठहर हो। त्यस कारणले एउटा त्यो, अर्को मूल्य अभिवृद्धि करको बहुदरको कुरो छ, त्यसमा अध्ययन गरेर मात्रै जाने भन्ने कुरो पहिलेदेखि नै चाहिँ माननीय अर्थमन्त्रीज्यूले पनि भनिराख्नु भएको र त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चाहिँ वाचा पत्रमा पनि भनेको कारणले गर्दाखेरि यो अहिले त्यहाँ जाने बेला भएको छ भन्ने चाहिँ मलाई लाग्दैन। यो बौद्ध धर्म अध्ययन गरेर मात्रै जानुपर्ने हुन्छ, धेरै अध्ययन पहिला भएका छन् यसमा र त्यो अध्ययनहरूले चाहिँ नजाँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको छ। अर्को यो दफा 57 यो पहिलेदेखि नै मैले उठाएको कुरो हो, यो सीमान्त कर। अब राष्ट्रिय स्वतन्त्र पार्टीको पनि दस्तावेज सामान्य हेरेँ मैले, सामाजिक लोकतन्त्रको कुरा गरेको छ। सामाजिक लोकतन्त्रले त प्रगतिशील करको कुरा गर्छ, प्रगतिशीलको कुरा गर्ने एउटा पार्टीले 10% चाहिँ सीमान्त त्यो सबभन्दा माथिल्लो तहको आयो हुनेलाई चाहिँ 10% छुट दिनुपर्ने के व्यवस्था हो, के बाध्यता हो, मैले यो कुरो बुझेन। त्यस कारणले गर्दा यो कुरोमा यो विचार हुनुपर्छ भन्ने मेरो कुरो छ। र अर्को म चाहिँ दुईवटा कुरा, यो अलिकता सैद्धान्तिक कुरो, यो मैले नबुझे पनि भन्न सक्छु। यसमा 20 कर लगाउने भन्ने छ, अरू सबै कर छ, आयकर चाहिँ छैन। 20 कर छ, आयकर छैन, यो के कारणले भएको

म चाहिँ दुईवटा कुरा, यो अलिकति सैद्धान्तिक कुरो, यो मैले नबुझिया पनि भन्न सक्छु। यसमा 20 कर लगाउने भन्ने छ, अरू सबै कर छ, आयकर चाहिँ छैन। 20 कर छ, आयकर छैन। यो के कारणले भएको?

त्यो कस्ट चाहिँ विकासतिर गर्न सकिन्थ्यो हामीले लय समाउन सकेको भए र हाम्रो मध्यकालीन दृष्टि त्यतै छ यो दुर्लभ हार्ड करेन्सीलाई हामी विकासकै लागि खर्च गर्न सकौँ उपकरणहरू मसिनरी इन्टरमिडिएट प्रडक्ट्स स्पेसलिस्ट एक्सपर्टिज महँगा महँगा जहाजहरू त्यतातिर किन्नतिर चाहिँ लगाउनु पर्ने हुन्छ बजार अहिलेलाई चाहिँ भएको रकम छ आवश्यकता पनि छ आम नेपाली जनताको चाहना पनि हो अझ मध्यमवर्गीय चाहना पनि छ देशले धान्न सक्छ केही समयलाई भनेर यो गरिएको हो तर इट्स अ प्रिभिलेज यो प्रिभिलेजमा तिमी 2-3% थप शुल्क तिरिदेऊ भन्नु समता उन्मुख रणनीति नेपालको संविधानले कल्पना गरेको समाजवाद उन्मुख आर्थिक नीति र वाम राजनीतिको धरोहर प्रगतिशीलताको अंश नै हो भन्ने हाम्रो दलिल छ मान्य पार्वती विकले पनि यिनै विषयमा उठाउनु भएको छ त्यसको मैले सम्बोधन गरि नै सकेँ माननीय नरेन्द्र कुमार केरुङ र माननीय निष्कल राईले संयुक्त रूपमा राख्नुभएको प्रस्ताव पनि यिनै विषयसँग सम्बन्धित छन् त्यसले यसलाई मैले दोहोऱ्याइराख्नु परेन दफा 46 विषय चाहिँ यो विशेष व्यवस्था नै हो यो विशेष व्यवस्था नै हो जसरी नेपालको राजनीतिमा पुस्तान्तरण भयो जसरी नेपालको राजनीतिमा छोटो समयमा एउटा राजनीतिक दलको प्रेरणादायी उदय भएको छ उद्यमी व्यवसायीलाई पनि त्यही शैलीको एउटा फ्रेस स्टार्ट हामीले दिनुपर्दछ 10 वर्ष अगाडि 15 वर्ष अगाडि एउटा कर निर्धारण भयो सायद कर प्रशासन पनि हदैसम्मको अनुदार भइदियो त्यहाँभित्र रहेका पर्भर्स इन्सेन्टिभतिर म गइनँ करदाताले पनि बुझेनन् अल्छी गरे विदेश गए यहाँको दायित्वहरू चाहिँ छुट्यो र फर्केर आउँदा त्यसमाथि जरिवाना शुल्क दस्तुर थप दस्तुर ब्याज ब्याजमाथि ब्याज गरेर थचक्कै बस्ने गरेको संख्या व्यक्तिगत र औद्योगिक तहमा लाखौँको संख्यामा छ त्यसैले यो अर्थ विधेयकको एउटा बुँदा भन्नुहोस् अर्थमन्त्रीज्यू तपाईँले जसले गर्व गर्नुभएको छ भन्नुभयो म त्यही बुँदा दफा 46 देखाउँछु यसले धेरैलाई अब फ्रेस स्टार्ट गरेर तङ्ग्रिएर न्यू बिगिनिङ गर्नको लागि नेपाललाई उद्यमशीलता नवप्रवर्तन जोखिम मोलेर ऋण काडेर नयाँ व्यवसाय गर्नको लागि प्रोत्साहित गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ र देश बनाउने चाहिँ भन्ने भाषण हामी सधैँ गर्ने कसरी बनाउनेमा चाहिँ कसैले नसुझाउने एउटा विधि यो पनि हो हाम्रो जुन आइडल र सप्रेस गरेर राखिएको युवा उद्यमी शक्ति छ त्यसलाई अब पुनर्जागृत गर्ने र एक पटकको लागि यो खालको सहुलियत र विशेष सुविधा हामीले दियौँ भने जसरी राजनीतिमा फ्रेस स्टार्ट हुन थालेको छ उद्यम व्यवसायमा पनि त्यो फ्रेस स्टार्ट हुने आशा गरेर ल्याइएको हो यसलाई हटाउनु पर्ने आवश्यकता म देख्दिनँ र यसमा अब अझै टेक्निकल्ली लिगल हिसाबले नै सम्बोधन गर्दाखेरि चाहिँ हामीले के भनेका छौँ भने त्यो तोकिएको कर फेरि तिर्नै पर्छ

कि टाँट पल्टेर यहाँ परिचय नै परिवर्तन गरेर समाजमा लुकेर बस्नुपर्ने भयो। त्यस्तो समाज त हामीले कल्पना गरेका होइनौँ। तर राज्यलाई उसले तिर्नुपर्ने जुन ओरिजिनल दायित्व छ नि, सुरुमा तोकिएको कर त्यो फेरि तिर्नुपर्छ, र त्यो कर प्लस 1% जरिवाना चाहिँ तिर र अब तिमी चोखिएर अगाडि बढ, त्यो हो। त्यसैले यो एमनेस्टी भनेर लिनुपर्ने कर पनि नलिने भने पनि होइन, तर यसको प्राविधिक व्याख्या म हजुरहरूलाई म सुनाउँछु। सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोऱ्याई हेरी पाउन अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भइ नसकेका मुद्दामा राजस्व न्यायाधिकरणबाट करदाताले वा राजस्व कार्यालयले आंशिक वा पूर्ण रूपमा जितेको वा हारेको अवस्थामा करदाता वा राजस्व कार्यालयले मुद्दा दोहोऱ्याई हेर्न सर्वोच्च अदालतमा पुनरावेदन गरेको तर अनुमति नपाएको अवस्था हुन सक्छ। त्यस्ता करदाताको पुनः कर निर्धारण नभएको अवस्थामा अन्य सबै किसिमका मुद्दा फिर्ता लिएका, बकेउता राखेका लगायतका अवस्थामा समेत छुट दिइएकोले सबैलाई न्यायोचित व्यवहार गर्न एक पटकका लागि छुट सहुलियत दिई नयाँ सुरुवात गर्ने लक्ष्यका साथ यो सुविधा दिइएको हो। त्यसैले दफा 46 यस अर्थ विधेयकमा सर्वाधिक महत्त्व रहेको कुरा म मान्य सांसदज्यूहरू समक्ष सामान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। दफा 55 मान्य नरेन्द्र कुमार केरुङ, मान्य निष्कल राईले राख्नुभएको विषय पनि लगभग समान नै छ। यो विद्युत सेवासँग सम्बन्धित संशोधन यहाँहरूले राख्नुभएको छ। उपशीर्षक 27/16/00 पर्ने विद्युत सेवातर्फ अध्ययन, परियोजना निर्माण, उत्पादन, प्रसारण, वितरण जस्ता चरणमा राज्यले कर छुट सहुलियत मार्फत ठुलो लगानी गरेको छ, अरबौँ लगानी गरेको छ, 10 अर्ब। उत्पादक आयोजनाहरूलाई अप्रत्यक्ष र प्रत्यक्ष कर छुट दिई प्रोत्साहन गरिएका छन्। तसर्थ उत्पादित विद्युत सेवा अन्तिम उपभोगका क्रममा 50 युनिटभन्दा माथिको खपतमा रिड्युस्ड रेट 5% मूल्य अभिवृद्धि कर लगाउनुपर्ने देखिएको, तर यसबाट उपभोक्तालाई थप व्यवहार नपर्ने गरी हामी मूल्य समायोजन गर्दैछौँ। मैले यो पनि पटक पटक भनिसकेँ, हामीले नेपाल सरकारको स्वामित्वमा रहेका 700-800 मेगावाट बराबरका हाइड्रो प्लान्ट्सहरू, मर्स्याङदी होला, कालीगण्डकी होला, त्यो नेपाली जनताको हो। अब तिनीहरूको पनि 30 वर्षभन्दा माथि भइसकेको छ, रिटर्नहरू दिइराखेका छन्। त्यो रकम अब नेपाली जनताले डिभिडेन्डको रूपमा प्राप्त गर्नु पर्यो, र यसलाई हामी मूल्य समायोजनमा राखेर भ्याट आयो बिजुलीलाई फर्मलाइज गर्ने, यसलाई ट्याक्स नेटमा हामीले ल्याउन खोजेका हौँ। अघि दर घटाउने, दायरा बढाउने भने जस्तै नेटमा ल्यायौँ, तर अन्तिम उपभोक्तालाई एक सुका पनि भार अतिरिक्त नपर्ने गरी हामी काम गर्दैछौँ। 1 भित्रमा भ्याट आयो बिजुलीलाई फर्मलाइज गर्ने, यसलाई ट्याक्स नेटमा हामीले ल्याउन खोजेका हौँ। अघि दर घटाउने, दायरा बढाउने भने जस्तै नेटमा ल्यायौँ, तर अन्तिम उपभोक्तालाई एक सुका पनि भार अतिरिक्त नपर्ने गरी हामी काम गर्दैछौँ 1 भित्रमा। कि त्यो युनिटको थ्रेसहोल्ड हामी बढाउँछौँ, कि केही पैसा रकम प्रति युनिट घटाएर भार चाहिँ नपर्ने गरेर अगाडि जाँदैछौँ। तर यो फर्मलाइजेसनको जुन दूरदृष्टिका साथ यो नीति ल्याइएको छ, योबाट हामी पछाडि हट्न मिल्दैन। मान्य हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिनुभयो, तर यहाँले राख्नुभएको आशय नै यो शुल्कमा प्रतिबिम्बित छ। आपतकालीन सेवा, बालरोग, क्यान्सर, मृगौला जस्ता प्राणघातक रोगबाट आर्थिक समस्याको कारण ज्यान गुमाउन बाध्य कमजोर आर्थिक अवस्था भएका जनतालाई बनाउनको लागि इत्यादि भन्नुभएको छ। त्यो डालोमा आएको त्यो शुल्कबाट सङ्कलित रकम खर्च हुने त्यस्तैमा हो। केही नभए पनि स्वास्थ्य बिमादेखि लिएर यो क्रोनिक डिजिजेसहरूको लागि नेपाल सरकारले लामो समयदेखि जुन अनुदान दिइरहेको छ, त्यसको निरन्तरताको लागि पनि यसलाई चाहिँ परिचालन हुन्छ भन्ने आश्वासन म दिन चाहन्छु। मान्य पुष्पराज कणेलले दफा 27 प्रसङ्गमा संशोधन चाहिँ सुझाउनु भएको छ। यो जेनजी आन्दोलनको क्रममा प्रभावित उद्योग, व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बिमा सर्वेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा सुको पुनर्स्थापना तथा सञ्चालनका लागि त्यस्तो वस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल तथा अन्त

शुल्कमा 50% छुट दिने नीति चाहिँ यो मन्त्री परिषद 2082/6/5 हामी आउनुभन्दा अगाडि नै यो लागू भएको नीति हो। अब एउटा ठुलो तबकाले त्यो लाभ लिइसकेको छ, गत साल नै लिइसकेको छ, र अहिले आएर अब यो आर्थिक विधेयक आउनुभन्दा अगाडि नै लागू भइसकेको, कार्यान्वयनमा गइसकेको नीति र ठुलो वर्गले यो सुविधा उपभोग गरिसकेको हुनाले अहिले आएर फेरि हामीले फरक फरक दरले सुविधा दिन त्यति उपयुक्त नहोला भन्ने हाम्रो धारणा छ, र अहिलेलाई त्यो 50% नै कायम गरेर जानुपर्छ। दफा 35 हटाउनुपर्छ भन्ने संशोधन प्रस्ताव माननीय पुष्पराज कणेलले नै राख्नु भएको छ। यसमा पनि विषय के हो भने मध्यपूर्वमा जुन समस्या देखियो, मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको 2 हप्ताभित्रै हामीले यही दफा 18 टेकेर के गऱ्यौँ भने यो डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियौँ। र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ। अब मूल्य घट्दाखेरि ती साबिकका करहरूमा अलिकति बढोत्तरी गर्नुपर्छ कि पर्दैन भन्ने कुरा त्यो डिस्क्रेसन एक्जिक्युटिभ डिस्क्रेसन चाहिँ सरकारले राख्नुपर्ने हुन्छ। मान्यज्यूले राख्नुभएको आशय 18 तपाईँहरूले भनिसक्नु भएको छ त, दफा 18 चाहेअनुसार थप घट हेरफेर गर्न सकिनेछ, यसलाई किन यता पनि राख्नु पर्यो भन्ने आशय मान्यज्यूको जस्तो लाग्छ मलाई। यो चाहिँ फसल फ्युलसँगै सम्बन्धित भएर त्यसलाई त्यो बुदामा कन्सन्ट्रेट गरिएको हो, यो आफैमा यसलाई यता 18 पनि गर्न सकिन्छ जस्तो मलाई पनि लाग्छ, तर यो चाहिँ छिटो छिटो समायोजन गर्न परेको खण्डमा र फसल फ्युलसँगै रिलेटेड भए हुनाले त्यो दफा 35 क ख ग भनेर गमा एक लाइन थपिएको मात्रै हो, त्यसलाई हटाइहाल्नुपर्छ जस्तो मलाई लागेन। दफा 42 यो पनिरको विषय आएको रहेछ, मान्यज्यूलाई म जानकारी गर्न चाहे, म पनि यति सानो कुरा चाहिँ किन उल्लेख गरिराख्नु पर्यो, ऐनमै दुध पनिर दहीको कुरा कहाँ गर्ने भन्ने छ, तर कर भनेकै दुध दही पनिरमै लगाउने करहरूबाटै तपाईँ हाम्रो तलब सुविधा राज्य सञ्चालन गर्ने भए भएर यसलाई धेरै चाहिँ खुद्रे पनि मान्न मिलेन, तर यहाँ विषय चाहिँ गम्भीर नै रहेछ। मैले बुझ्दाखेरि दुधबाट बन्ने पनिरको विगतमा भएको बिक्रीमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने नलाग्ने विषयमा स्पष्ट नहुँदा, दुध धेरै साना कृषकहरू हुनुहुन्छ, अहिले ठुलो माग पनि थियो, अनि कृषकहरूले चाहिँ दुध लगेर बुझाउनुहुन्छ, औपचारिक रूपमा दर्ता भएका बैङ्कबाट ऋण लिएर आएका हाम्रो डेरी फर्महरू होलान् चिज उत्पादन गर्ने, अनि जोबाट उसले सोर्स गरेको छ उसले भ्याट तिर्दैन, ऊ त तृणमूल तहका साधारण कृषकहरू भए, अनि त्यो जम्मै करको त अब हरेक चरण चरणमा लाग्ने हो नि त मूल्य अभिवृद्धि कर, एउटा चरण त गायब छ, सम्पूर्ण भार चाहिँ त्यो फर्मल सेक्टरमा आएको डेरी फर्महरूले बोक्दाखेरि यो ठुलो कन्फ्युजन रहेको विषय रहेछ, र वर्षौँदेखि यो थाती राखेर लाग्ने कि नलाग्ने भन्ने अन्यललाई पनि हामीले एकैपटक यो चिरेको हो। त्यसैले यसमा विषय स्पष्ट नभएका कारण बिक्रीकर्ताबाट असुल नभएको र कतिपयको हकमा कर निर्धारण भई तिर्न बाँकी भएको अवस्था विद्यमान हुँदा कर मिना गरिएको हो, तर दुधबाट बनेको पनिरमा मूल्य अभिवृद्धि कर छुट हुने गरी अनुसूची 1(3) अहिले चाहिँ स्पष्ट गरिएकोले यो विगतको दुविधालाई सदाका लागि अन्त्य गरिदिएको, ट्याक्स अनसर्टेन्टी अन्त्य गरिदिएको हो। आगामी उसमा चाहिँ करकै अनुसूची 1 यो उल्लेख भएको हुनाले अब यो विषय चाहिँ आउँदैन, त्यसैले यो हाम्रो अभिभावकीय दायित्व पनि हो यस्ता अनसर्टन्टीहरूलाई एन्ड गर्दै निर्धक्क भएर उद्यम व्यवसाय गर्नको लागि प्रोत्साहित गर्नुपर्छ। दफा 55 यो भ्याटको बहुदर बारेको विषय माननीय पुष्पराज कर्णेलले नै राख्नु भएको छ, यो महत्त्वपूर्ण विषय हो, र यसमा बजेट वक्तव्यको बुँदा नम्बर 7 मैले के उल्लेख गरेको थिएँ भने मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गरिने व्यवस्था गरिएको र समितिबाट बहुदर लागू गर्न सिफारिस र आवश्यक भएमा
सोको लागि मूल्य अभिवृद्धि कर ऐन 2052 को दफा 7 संशोधन गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बहुदर कायम गर्न र सो बमोजिम कर लाग्ने वस्तु तथा सेवा तोक्न सक्ने गरी कानुनी व्यवस्था गरिएको मात्र हो। तसर्थ बहुदरको सम्भाव्यता सिफारिस र आवश्यक भएको खण्डमा मात्र लागू हुने गरी उक्त उपदफा 1 क राखियो। यो कन्टिन्जेन्ट मेजर हो, कथम कदाचित हामीले यसपालि ट्याक्सेसनमा एकदमै ठुलो लक्ष्य राखेका छौँ। बढी ऋण बोकायो भन्नुहुन्थ्यो, त्यो भ्रम मैले चिरिसकेँ। डेट टु जिडिपी रेसियो लगभग स्थिर हुनेवाला छ यो वर्ष, डेट टु जिडिपी रेसियो यस वर्ष जति छ अर्को वर्ष पनि लगभग त्यही नै हुनेवाला छ, 7 खर्ब ऋण लिँदा पनि। सो यो एउटा यथार्थ मैले यो हाउसमा 2-3 राखिसकेँ। भनेपछि कहाँबाट आउँदैछ त स्रोत भन्दा हाम्रै स्रोतबाट आउने हो बजेट खर्च। 1400 मान्यजीहरूले भनिराख्नु भएको छ, 1405 अर्ब हाम्रो लक्ष्य होइन, 1580 अर्ब हो। 1580 अर्ब राजस्व आगामी साल उठाएर 175 अर्बको हारिमा प्रदेश र स्थानीय तहलाई बुझाएर बाँकी रहेको पैसा मात्रै सङ्घीय सरकारले खर्च गर्ने लक्ष्य छ। कथम कदाचित एक्सटर्नल क्राइसिस इन्टर्नल एउटा रिफर्म स्ट्यासिस भइदियो भने हामीले इमर्जेन्सी मेजर्सहरू लगाउनु पर्ने पनि हुनसक्छ र भ्याटमा बहुदरमा जाने अवस्था आएको खण्डमा अहिले नै त्यो ठाउँ हामीले राखेका हौँ। त्यहाँ त्यतातिर जान परेन, अध्ययन र सिफारिसका आधारमा त्यतातिर जान परेन भने यो स्वतः निष्क्रिय भइ नै हाल्छ। अब बहुदरकै मेरिट्सबारे यसमा कन्सेन्सस छैन। प्राज्ञिक कोणबाट एउटा इमान्दार सरकार हुँदा यो ठिक छ भन्ने तर्क छ, तर इमान्दार सरकार रहेन भने पछि पोलिसी लबिङ पोलिसी क्याप्चर कुशासनका अवयवहरू यहाँ पनि प्रवेश गर्दछन्। त्यो 13 वा 15% उच्च भ्याट दरबाट लबिङ गरेर सबै वस्तुहरू तलको रेटतिर जान लबिङ हुन थाल्छ र कुशासन हावी भएको बेलामा त्यो थेग्न सकिँदैन भन्ने एउटा प्राज्ञिक तर्क छ। अर्को पक्षतर्फ चाहिँ व्यापारीहरूले बहुदरमा जानै पर्छ भन्ने बलियो तर्क गर्ने गर्दछन् र कर प्रशासनले पनि यसमा चाहिँ यति धेरै वस्तुहरू छन् जसलाई 13 वा 15% लगाउन सकिँदैन, 13 वा 15 नलगाउने हो भने बाई डिफल्ट सुन्नामा लगेर झार्नुपर्नेछ, तर सुन्नामा रहनुपर्ने पनि ती वस्तु होइनन्। कहीँ इन्टरमिडिएट एउटा रेट तय गर्न सकिँदैन, 13 वा 15 धेरै हुने सुन्ना असाध्यै कम हुने हो भने त्यस्ता केही सीमित वस्तुहरूलाई जस्तो इलेक्ट्रिसिटी नै हुन सक्थ्यो, यसपालि हामीले रिड्युस्ड रेट भनेर 5 लगाएका छौँ, त्यस्ताहरूलाई चाहिँ सीमित गरौँ भन्ने यो बहस चलोस्। यो साल हामी एउटा उच्चस्तरीय अध्ययन समिति पनि गठन गर्नेछौँ, यसमा मान्यजीवहरूको पनि इनपुट्स हामी लिउँला र यसमा मुलुकको हितका लागि जे हुन्छ त्यही हामी गर्छौँ। कथम कदाचित मल्टिपल रेटमा गयौँ भने त्यो कानुनी प्रावधान सुरक्षित गरेको मात्रै हो, अलिकति दूरदृष्टिका दृष्टिले चाहिँ नजरबाट त्यसलाई बुझिदिन हुन म आग्रह गर्दछु। अब यो राइट सेयरिङ लगायतका विषयमा, यो राइट सेयरिङ सञ्चालन गर्ने व्यक्ति वा अपरेटरबाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइट सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी असुल उप गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। नेपालमा अहिले पठाओ एन्ड्राइभ याङ्गो लगायतका राइट सेयरिङ सेवाहरू प्लेटफर्महरू सञ्चालनमा छन्। तिनले गरेको कारोबार अरबौँमा छ। त्यस्तो राइट सेयरिङ सेवा करको दायरामा ल्याउन आवश्यक छ। यस्तै विद्युत सेवा उत्पादनमै ठुलो लगानी सरकारले लगाएको अवस्थामा विद्युत सेवाको अन्तिम उपभोगमा समेत करारोपण गरी उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य समायोजन समेत गर्ने सरकारको नीति हो। अब यो ट्याक्सेसनमा पुराना करहरू असान्दर्भिक हुँदै जान्छन्। 15 पुराना ऐन त मैले पहिलो दिनमै खारेज गरेको थिएँ, 15 सालका 17 सालका एन्टिक्वेटेड। अब त्यो हुलाक टिकट टाँस्नुपर्ने नियम भएका ऐनहरू असान्दर्भिक हुँदै गयो भने इकोनोमी इभल्भ हुँदै गर्दाखेरि नयाँ स्रोतहरू पनि ट्याप गर्नु पर्यो। अब राइट सेयरिङ हामीले कल्पनै गरेका थिएनौँ यति ठुलो ढङ्गले यसरी आउँछ होला भन्ने, तर पोलिसीको लिबरलिजम र नयाँ प्रविधिको आगमनले गर्दा यी कुराहरू सम्भव भयो। 10 वर्ष अगाडि नै हामीले भनेका थियौँ कि विश्वको सबभन्दा ठुलो होटेल कम्पनीको एउटा पनि होटेल छैन, एयरबिएनबी
विश्वको सबभन्दा ठुलो ट्याक्सी कम्पनीको आफ्नो स्वामित्वमा एउटा ट्याक्सी पनि छैन, उबर। विश्वको सबभन्दा ठुलो सञ्चार माध्यमले आफ्नो मौलिक एक लाइन पनि कन्टेन्ट जेनेरेट गर्दैन, फेसबुक। विश्वको सबभन्दा ठुलो होलसेल पसलको एउटा दोकान पनि छैन, अलिबाबा। यस्तो इकोनोमी त हामी गइसक्यौँ नि त। भनेपछि ट्याक्समा पनि हामी सृजनशील भएर अगाडि बढ्नुपर्ने हुन्छ र त्यो स्पिरिटबाट यो कर ल्याइएको हो। मान्य पुष्पराज कणेलकै विषय रहेछ, धेरै आयो मान्यज्यू, करको ज्ञाता हुनुभएको भएर उहाँले बडो रुचिका साथ आफ्नो धर्म निभाउनु भएको छ, म धन्यवाद पनि दिन चाहन्छु। दफा 57 उल्लेख गर्नुभएको छ यो 27% भन्ने शब्दहरूको सट्टा 30% भन्ने छ। अब यो 25 लाखदेखि 40 लाख रुपियाँसम्म कर योग्य आयमा 27%का दरले आयकर लगाउने गरी व्यवस्था गरिएको छ। प्रगतिशील करको सिद्धान्त अनुरूप बढी कर योग्य आय भएकालाई बढी दरमा करारोपण हुने गरी प्रस्ताव भएको छ। विगतमा 36

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषय ब्याङ्क दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 98141270740।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0665650025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739131।

अनुजी, हजुरको बिजनेस लस भएदेखि हजुरले आफ्नो प्रपर्टी बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौँ. आफ्टर ओपनिङ दिस टेन्डर, एभ्री वान नोज द्याट हाइएस्ट पेमेन्ट ह्याज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट. एन्ड कङ्ग्रेट्स टु इन्टायर टिम अन टुडे टेन्डर ओपनिङ प्रोग्राम. अल द प्रपर्टी विल बी hand over to him, and I say everyone sorry. La yaha sign garnus ra tapai ko property ghar baik aaja ko din dekhi waha ko huncha.

हेलो म्याम, नमस्ते। म अनुजीको वकिल बोल्दैछु। उहाँले आफ्नो नाममा रहेको प्रपर्टी हजुरको नाममा हकदाबी गरिदिनु भएको, त्यो चाहिँ पारित भएको छ।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9858007000,
5: 9846040304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि।
0: दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टी।

0: प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाबाट पारित भयो आर्थिक विधेयक सम्बन्धी खबरबाट। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलमा क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने धारणा राख्नुभयो। उहाँले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्नु भएको छ। सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर पर्ने उहाँको भनाइ छ। अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिशका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी पनि दिनुभयो।
1: वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु। 64 सालमा यहाँकै सरकारले चाहिँ सुरु गरेको थियो, बिचमा यसलाई थेग्न नसकेर फिर्ता गरियो। तर अहिले हामीले यसरी शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूमा यसलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ। र बाल बालिकामा निजी क्षेत्रमा निजी स्कुलमा गरिएको खर्च पनि 25,000 रुपियाँसम्म कर कटौती गर्न सकिने भनेर भनिएको छ। होइन म महिनाकै लाखौँ कमाउँछु तर राज्यले मलाई नचिनोस्, म करको दायरामा पनि आउँदिन भन्ने हो भने त्यो अब समग्र नागरिकता सम्बन्धी हाम्रो राज्यका नागरिकको दायित्व सम्बन्धीका केही दार्शनिक प्रस्तावहरू राजनीतिक विषयहरू पनि त्यो बहस छुट्टै हुन सक्ला। तर यो सर्लक्कै मध्यम वर्गमा भार नपरोस् भनेर यतापट्टिबाट हामीले दिएको छुटको लाभ पनि दिँदै जे जति रकम यहाँबाट उठ्छ हामीले सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणालीको व्यापक रूपान्तरणको लागि खर्च गर्नेछौँ। आमदानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा सङ्कलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ।
0: यसै गरी अर्थमन्त्री वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै मध्यपूर्वमा देखेको समस्याको कारणले मूल्य वृद्धि भएपछि अब घट्ने बताउनु भएको हो।
1: मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको 2 हप्ताभित्रै हामीले दफा 18 टेकेर के गर्यौं भने डिजेल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियौँ। अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
0: आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ। यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ। सरकारले ल्याएका 4 अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन्। आजको बैठकमा सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक पेश भएको हो। प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पेश भएका हुन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सड़क ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरवाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानूनी व्यवस्था ल्याउन सरकारसँग माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले ट्राफिक नियम उल्लंघन गरे बापत नागरिकलाई जरिवाना तिराउने व्यवस्था भए 24 घण्टाभित्र सड़कमा खाल्डो भेटे राज्यले पनि 1,00,000 रूपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो।
2: नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1,00,000 रुपियाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म, तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने, राज्यले चाहिँ जे गरे पनि हुने त्यो भए हुनाले अहिले यो सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढङ्गले जानुपर्छ। के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुन पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो। नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गरे पनि जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घन्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था नबनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेनमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने, र तपाईँको यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसदमा अपिल गर्न चाहन्छु, किनभने यो अब बनाउनै पर्छ हामी।
0: यसैबीच नेकपा एमाले सीमा विवादबारे दिएको अभिव्यक्ति उप प्रधानमन्त्री बालेन्द्र साह बालेनले माफी माग्नै पर्ने बताएको छ। बैठक शुरू भए लगत्तै विपक्षी दलहरू उठे। सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कणेलले भन्नुभयो, राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नै पर्छ। यस्तै प्रतिनिधि सभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा कर्मचारी महोदय भनेपछि आज उहाँको माइक काटिएको थियो। प्रदेशसभा खारेज गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनको आलोचना भएको छ। नेपाली कम्युनिष्ट पार्टीले यसलाई लोकतन्त्रको आधार हल्लाउने गन्तको रूपमा टिप्पणी गरेको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधि सभाको बैठकमा उठाउनु भएको हो। उहाँले भन्नुभएको छ, सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधिबीच छलफल समेत नभई पारित भएका भनिएका केही दस्तावेजमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको प्रति हामी सचेत छौं। संसदीय निर्वाचनमा सानो र ठूलो हुन सकिने भए पनि एजेण्डाको सन्दर्भलाई ख्याल गर्न उहाँको आग्रह छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

जी एआई टीवीमा हेर्नुस फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले परीक्षण गरेका केही तरकारी तथा आलुका नमूनामा उच्च मात्रामा विषादी अवशेष भेटिएको छ। प्रयोगशालाले असार 12 गते सार्वजनिक गरेको परीक्षण नतिजा अनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि ल्याइएका 12 नमूना मध्ये 3 नमूना विसर्जन गर्ने श्रेणीमा परेका छन्। नतिजा अनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको था नगरपालिकाबाट ल्याइएको करेला तथा सल्यानबाट ल्याइएको आलुमा विषादी अवशेषको मात्रा 45% भन्दा बढ़ी भेटिएकाले ती नमूना नष्ट विसर्जन गर्न निर्देशन दिएको छ। प्रयोगशालाले जारी गरेको मापदण्ड अनुसार 35% भन्दा कम अवशेष भएका कृषि उपज उपभोग्य मानिन्छन् भने 35-45% भए केही दिन क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था छ। 45% भन्दा माथि पुगेका नमूना भने उपभोगका लागि अनुपयुक्त मानिँदै विसर्जन गर्नुपर्ने हुनेछ। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मरमत सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो। नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको

0: तिर्वी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै असार 15 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। अस्पतालले स्वास्थ्य बीमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ, जस अनुसार बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

बिजी एआई टिभी मा हेर्नुस फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड

më sëmë punë që në pakës bu në shpam. Visa ka për në ishkon, kelko më që vitre o atë me ho. मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: खास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। शक्तिशाली भूकम्प गएको 3 दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार कर्मीले भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौड़धूप गरिरहेका छन्। शनिबार राति 11 वर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ र आज यो समाचार तयार पार्दासम्म मृतक संख्या 1430 पुगेको पुष्टि भएको छ। समय बित्दै जाँदा भग्नावशेषमा पुरेका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना अब क्षीण बन्दै गएको छ। भूकम्पका कारण हजारौं मानिस बेपत्ता भएका छन् भने ठूलो संख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन्। उता विदेशको अर्को खबरमा दक्षिण कोरिया र जापानका रक्षा मन्त्रीले कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई आज पुनः दोहोर्याएका छन्। उत्तर कोरियाले आफ्नो आणविक हतियार विस्तार गर्ने बारम्बारको घोषणाका बावजुद उनीहरूको यो भनाई बाहिर आएको छ। दक्षिण कोरियाली रक्षा मन्त्री आजल ग्यु व्याकले सिलोनमा जापानी समकक्षी संघको बैठक उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षा क्षमता मजबूत बनाउने नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र मिसाइल परीक्षणलाई तीव्रता दिने प्रतिज्ञा गरेपछि यस्तो भएको हो। अब खेलकुद। फिफा विश्वकप 2026

समचरण सकिएसँगै नकआउट चरण राउण्ड अफ 32 को पूरा समीकरण तय भएको छ। अब प्रतियोगितामा बाँकी रहेका 32 टोलीले गरैया मरको आधारमा उपाधि यात्रालाई अघि बढाउनेछन्। यसपटकको विस्तारित विश्वकपमा 48 टोली सहभागी भएका थिए भने समूह चरण पार गर्दै 32 टोली अन्तिम चरणमा पुगेका छन्। फिफाले जारी गरेको नयाँ तालिका अनुसार राउण्ड अफ 32 जर्मनीले पारागुवेको सामना गर्नेछ भने फ्रान्स र स्वीडेन बीच प्रतिस्पर्धा हुनेछ। दक्षिण अफ्रिका र क्यानाडामा आमने सामने हुँदा नेदरल्याण्डसले मोरक्कोसँग खेल्नेछ। यस्तै पोर्चुगल र क्रोएसिया, स्पेन र अस्ट्रिया, अमेरिका र बोस्निया हर्जगोविना तथा बेल्जियम र सेनेगल बीच पनि अन्तिम 16 स्थान सुरक्षित गर्न प्रतिस्पर्धा हुनेछ। तालिकाको अर्को भागमा ब्राजिलले जापानसँग खेल्नेछ भने आइवरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुनेछ। यस्तै फिफा विश्वकप 2026 समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी सहित 3 खेलाड़ीले ह्याट्रिक गरेका छन्। मेसीले अल्जेरिया विरूद्ध ह्याट्रिक गर्दै विश्वकपमा 19 गोल पुर्याएका छन् भने लगातार 7 विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाड़ी बनेका छन्। क्यानाडाका जोनाथान डेभिडले कतार विरूद्ध र फ्रान्सका उस्मान डेम्बेले नर्वे विरूद्ध ह्याट्रिक गरेका छन्। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा प्रवेश गरेको छ। आज भएको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ दल राष्ट्रपाका सांसद सरदार कुवर, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई लगायतले फिफा निलम्बनमा परेको कुरा सदनमा उठाएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित। भ्याटमा बहुदरबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने अर्थमन्त्रीद्वारा जानकारी। पुँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दावी। प्रदेशसभा खारेज गर्ने स्वर्णिमको प्रतिवेदनमा नेकपाको टिप्पणी, लोकतन्त्रको आधार हल्ल्याउने गन्धको रूपमा रहेको तर्क। विद्युत प्राधिकरणको नयाँ थालनी, अब लाइन नकाटी मरमत सम्भार हुने। कालीमाटीको आलु, काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन। तिर्वी शिक्षण अस्पतालमा सोमबारदेखि स्वास्थ्य बीमाको सेवा पुनः शुरू हुने। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1400 नाग्यो। 50,000 भन्दा बढी बेपत्ता। कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता। र फिफा विश्वकप 2026 अन्तिम 32 समीकरण पूरा। उपाधि दौड़मा हेवी वेट टोली आम्ने सामने। समूह चरणमा मेसी सहित 3 खेलाड़ीको ह्याट्रिक। एन्फा निलम्बनमा परेको विषय सदनमा पनि उठ्यो। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक।
2: व्यासदोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058800700,
1: 9460403600।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856343।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.
5: अनि तयो कागज के मेछि वा? अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदि?
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लैर खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चार सय तले लगपर्दि
5: चमलल पर्दि न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिल परिम दे, आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम।
6: सतर्क तना ठगी तब दक्या जोगिना।
7: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856343234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 98083 80384 98 46 37 39

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुन।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: Freddy?
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98273042।
7: लोटरी पर्दिरो बैंगैने विवरण पि बिषा मुइ खातरि खै हाम्रो
8: खै खै बाउ कोही लोटरी भर्दिलु वा
9: आङी चमिजो लोटरी पर्दिउ छम्तै गुदी
8: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषा खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाय के पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
10: सतर्कता न ठगदिम ते क्या बचेन।
11: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
12: सिद्धार्थ बैंक, संबंध सदै भरिलाई।
13: माखमली चोली माथि
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413380, 98171 5760।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Worldlingo festivity offer अब pound host एक वर्ष को 200 Mbps internet और net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set top box मात्र रूप 12 से प्रति महीना में सर्थहरू लागू होने चाहिए छिटो बने गई Worldlink
1: ए सुन न हाम्रो घर में विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि
1: इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0665650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट। मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध। चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058800700,
0: 9460403।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म

0: त त्यतैतिर लागे कान्छा
1: हुन्छ हुन्छ दाई
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास २ गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
3: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास २ न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0665637115 र 9841120740
4: 94.2 The Mauli FM, Samudayiko Awaaz.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। सेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउन होस 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले थापे ढरियामा खुइया पर्ला माछो बाह्र कुने तालमा साइली बाह्र कुने तालमा माछी पर्यो जालमा माछी पर्यो जालमा।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
4: ब्यास 11, मुसे खोला 10, भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
10: 9856043234।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
12: Sincerely, it's your own Damoli FM 94.2 MHz.
13: ए साइली, कतै नौ र।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9556043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803380384, 9846739031।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
9: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
9: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 9841120740।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058800700,
0: 9460403।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट प्यान्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा व्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-71-51-760।
3: दमौली FM 94.2 समुदायको आवाज।